0: اس دردی تلاش کون کرے گا جو اداس ہے؟ کہ اداس کون ہو جاتا ہے جو نراش ہے؟ سنسار دی آسا نرنکار دی تلاش نہیں کرن دین دی. اس واسطے جنے چر تک نراش منک نہیں ہوندا اتنے چر تک اس دے اندر پربھو دی تلاش پیدا ہی نہیں ہوتی. آسا منسا سگل تے آگے جگتے رہے نراسا. گرو نانک دیو جی مہاراج ایسا بھی کہندے نے آسا وچ ات دکھ گھنا من مکھ چت لایا گرمکھ بھے نراس سکھ پھل پایا. ایسا کیوں کہہ دیتا ہے؟ دراصل ایک اچھا پوری ہو جائے پوری ہوندیاں ہوندیاں وہ دس اچھاواں نو جنم دے جاتی. بڑے دھیان نال سننا. وہ دس اچھاواں پوریاں ہون گھٹ تو گھٹ سو اچھاواں نو جنم دے جاتی. اول تے ایسا ہونا نہیں. اگر وہ سو اچھاواں بھی پوریاں ہون ہزاراں اچھاواں نو جنم دے جاندیاں اور او ہزاراں اچھاواں پوریاں ہون اتنی زندگی نہیں ہے, اتنا جیون ہی نہیں ہے. خواہشاں دے بوجھ تلے اچھاواں دے بوجھ تلے زندگی دب کے رہ جاندی. ہر منک دبیا دبیا جیوندا ہے. بوجھ کی ہے؟ اچھاواں دا. منک کتنا بھی سیاح کیوں نہ ہوئے, دارشنک ہے, فلاسفر ہے, چنتک ہے, اچھاواں دا تیاگ نہیں کر سکتا. بنی رہندی ہے. ایک اچھا پوری ہو جائے دس ہور پیدا ہو جاتی ہے. جیون بھر ایسا چلتا رہندا ہے. دھارمک گیان یہ کہندا ہے جنے چر تک منک سنسار تو نراش نہیں ہویا اداس. اداس دا مطلب اد آسن اپنے کول آسن اپنے نیڑے نہیں آیا. تو اپنے نیڑے تے وہی آوے گا جو ساریاں تو اداس ہو گئے, سب کچھ تو اداس ہو گئے. منک اپنے نیڑے نہیں آؤں گا. میں دوہرا دینا, ایک منک اپنی پتنی بارے جو کچھ جاندا ہے اپنے بارے نہیں جاندا, کیونکہ پتنی دے نیڑے اپنے تو دے دور ہے. ایک پتنی بھی اپنے پتی بارے جو کچھ جاندی ہے وہ کمزوریاں نو دے گناں نو دے اوگناں نو دے سواؤ نو جتنا جاندی ہے اپنے بارے کچھ بھی نہیں جاندی. کیوں؟ پتی دے نیڑے اپنے تو دور ہے. ایک متر اپنے متر بارے بہت کچھ جاندا ہے اپنے بارے کچھ بھی نہیں جاندا. ایک پتا اپنے پتر بارے بہت کچھ جاندا ہے کیونکہ نیڑے ہے. پتر دے سبھاؤ نو جاندا ہے, پتر دے گناں نو جاندا ہے, پتر دے اوگناں نو جاندا ہے. اپنے تو چونکہ دور رہندا ہے اپنے دی کوئی سمجھ نہیں. اداس اپنے وچ آسن اپنے نیڑے کون آندا ہے جو سب کچھ تو نراش ہو جاندا ہے؟ نراشا ایک بہت وڈی سمجھ ہے. نراش منک کدوں آندا ہے؟ جد یہ سمجھ آ جاندی ہے دوجے تو میری لوڑاں دی پورتی تے ہو سکدی ہے سکھ نہیں مل سکتا. پدارتھاں تو میرے لوڑاں دی پورتی ہو سکدی ہے مینوں آنند نہیں مل سکتا. جیسے یہ سمجھ آمدی ہے منک سب کچھ تو نراش ہو جاندا ہے. پھر میں گرو نانک دیو جی مہاراج دا بول تھوڑے سامنے رکھاں. آسا وچ ات دکھ گھنا من مکھ چت لایا گرمکھ بھے نراس سکھ پھل پایا. پراچین رشی منیا نے نراش ہون دا اداس ہون دا ایک جو ڈھنگ کڈیا سی بھی اجاڑ دے چ چلے جاؤ, بیابان جنگل دے چلے جاؤ تے اتھے رہندیاں من نراش ہو کے اداس ہو جائے گا. ਇਸ ਨਾਲ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਸਹਿਮਤ ਨਹੀਂ, ਇਹਦੇ ਨਾਲ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਸਹਿਮਤ ਨਹੀਂ, ਇਹਦੇ ਨਾਲ ਭਗਤ ਕਬੀਰ ਵੀ ਸਹਿਮਤ ਨਹੀਂ। ਧੰਨ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ, ਰੇ ਮਨ ਐਸੋ ਕਰ ਸਨਿਆਸਾ, ਮਨ ਸੇ ਸਦਨ ਸਭੈ ਕਰ ਸਮਝੋ, ਮਨ ਹੀ ਮਾਹੇ ਉਦਾਸਾ। ਉਜਾੜ ਵਿੱਚ ਜਾਣ ਦੀ ਕੀ ਲੋੜ ਹੈ, ਸਦਨ ਨੂੰ ਉਜਾੜ ਸਮਝ। ਸਦਨ ਕਹਿੰਦੇ ਨੇ ਘਰ ਨੂੰ, ਬਨ ਸੇ ਸਦਨ, ਬਨ ਜੈਸਾ ਹੀ ਸਦਨ ਨੂੰ ਸਮਝ, ਘਰ ਨੂੰ ਹੀ ਉਜਾੜ ਸਮਝ ਲੈ। ਕੀ ਹੈ ਤੇਰੇ ਘਰ ਵਿੱਚ, ਸਿਰਫ ਘਰ ਨੂੰ ਹੀ ਉਜਾੜ ਨਾ, ਬਨ ਸੇ ਸਦਨ ਸਭੈ ਕਰ ਸਮਝੋ, ਘਰ ਵਿੱਚ ਜੋ ਕੁਛ ਵੀ ਹੈ ਸਭ ਕੁਛ ਉਜਾੜ ਸਮਝ ਲੈ। ਬੜੇ ਕਠੋਰ ਜਿਹਾ ਬਚਨ ਲੱਗਣਗੇ, ਪਰ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਸਿਰਫ ਇੱਕ ਮਨੁੱਖ ਨੂੰ 15 ਦਿਨ ਲਈ ਆਪਣੇ ਘਰ ਦੇ ਵਿੱਚ ਹਾਊਸ ਅਰੈਸਟ ਕਰ ਲਿਆ ਜਾਏ, ਵੀ ਤੂੰ ਨਹੀਂ ਜਾ ਸਕਦਾ ਬਾਹਰ ਕਿਧਰੇ, ਯਕੀਨ ਜਾਣੋ ਘਰ ਉਜਾੜ ਬਣ ਜਾਏਗਾ, ਘਰ ਦੀਆਂ ਦੀਵਾਰਾਂ ਖਾਣ ਨੂੰ ਪੈਣਗੀਆਂ। ਬਨ ਸੇ ਸਦਨ ਸਭੈ ਕਰ ਸਮਝੋ, ਮਨ ਹੀ ਮਾਏ ਉਦਾਸਾ। ਗੁਰੂ ਅਰਜਨ ਦੇਵ ਜੀ ਤੇ ਕਹਿੰਦੇ ਨੇ, ਘਰ ਦੀ ਗੱਲ ਛੱਡ, ਸਾਰਾ ਸ਼ਹਿਰ ਹੀ ਉਜਾੜ ਹੈ। ਮਹਾ ਭਿਆਨ ਉਦਿਆਨ ਨਗਰ ਕਰ ਮਾਨਿਆ, ਕਹਿੰਦੇ ਬਹੁਤ ਵੱਡਾ ਸ਼ਹਿਰ, ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਬਹੁਤ ਵੱਡੀ ਉਜਾੜ, ਮਨੁੱਖ ਤੇ ਮਨੁੱਖ ਨਾਲੋਂ ਟੁੱਟਿਆ ਹੈ, ਕਿਸੇ ਦਾ ਕਿਸੇ ਨਾਲ ਕੋਈ ਮੇਲ ਨਹੀਂ, ਕਿਸੇ ਦਾ ਕਿਸੇ ਨਾਲ ਕੋਈ ਸੰਬੰਧ ਨਹੀਂ, ਕਿਸੇ ਦਾ ਕਿਸੇ ਨਾਲ ਕੋਈ ਜੋੜ ਨਹੀਂ, ਇਸ ਨੂੰ ਤੂੰ ਵੱਡਾ ਸ਼ਹਿਰ ਪਿਆ ਕਹਿੰਦਾ। ਗੁਰੂ ਅਰਜਨ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਬਹੁਤ ਵੱਡੀ ਉਜਾੜ। ਜੈਸੇ ਕਿਸੇ ਨੂੰ ਇਸ ਗੱਲ ਦੀ ਸਮਝ ਆ ਜਾਂਦੀ ਹੈ, ਸਭ ਕੁਝ ਤੋਂ ਨਿਰਾਸ਼ ਆਉਂਦਾ ਹੈ। ਹੁਣ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, 3 ਸਾਧਨ ਵਿਦਵਾਨ ਮੰਨਦੇ ਨੇ 3 ਕਾਰਨ ਟੋਟਲੀ ਨਿਰਾਸ਼ ਹੋਣ ਦੇ, ਉਦਾਸ ਹੋਣ ਦੇ। ਪ੍ਰਥਮ, ਬਹੁਤ ਗਹਿਰਾ ਸਤਸੰਗੀ ਹੋਵੇ, ਗਹਿਰਾ ਸਰੋਤਾ ਹੋਵੇ, ਬਹੁਤ ਗਹਿਰਾਈ ਨਾਲ ਸੁਣਨ ਵਾਲਾ ਹੋਵੇ। ਜੋ ਗਹਿਰਾ ਸੁਣਦਾ ਨਹੀਂ, ਉਹਦੀ ਸਮਝ ਉੱਚੀ ਵੀ ਨਹੀਂ ਹੋ ਸਕਦੀ। ਜਿਸ ਦਰਖਤ ਨੇ ਆਪਣੀਆਂ ਸ਼ਾਖਾਂ ਨੂੰ ਆਸਮਾਨ ਤੱਕ ਲੈ ਜਾਣਾ, ਉਹਨੂੰ ਆਪਣੀਆਂ ਜੜ੍ਹਾਂ ਪਾਤਾਲ ਵਿੱਚ ਲੈ ਜਾਣੀਆਂ। ਜੋ ਦਰਖਤ ਗਹਿਰਾ ਨਹੀਂ ਜਾ ਸਕਦਾ, ਯਕੀਨ ਜਾਣੋ ਦਰਖਤ ਉੱਪਰ ਵੀ ਨਹੀਂ ਉੱਠ ਸਕਦਾ। ਜੋ ਗਹਿਰਾ ਸਰੋਤਾ ਨਹੀਂ, ਉਹਦੀ ਸਮਝ ਵੀ ਉੱਚੀ ਨਹੀਂ ਹੋਵੇਗੀ, ਕਤਈ ਨਹੀਂ ਉੱਚੀ ਹੋਵੇਗੀ। ਬੋਲ ਉੱਚੇ ਕਿਸ ਦੇ ਹੋਣਗੇ, ਸਮਝ ਉੱਚੀ ਕਿਸ ਦੀ ਹੋਵੇਗੀ, ਜਿਹਦੀ ਸਰੋਤ ਬੜੀ ਗਹਿਰੀ ਹੋਵੇਗੀ, ਬਹੁਤ ਗਹਿਰਾਈ ਨਾਲ ਸੁਣਦਾ ਹੋਵੇਗਾ। ਅਗਰ ਗਹਿਰਾਈ ਨਾਲ ਸੁਣਦਾ ਹੈ ਤਾਂ ਫਿਰ ਗੁਰੂ ਦਾ ਸ਼ਬਦ ਚੋਟ ਕਰ ਜਾਏਗਾ। ਇੱਕ ਦਿਨ ਦਾ ਕੀਤਾ ਹੋਇਆ ਜਪਜੀ ਸਾਹਿਬ ਦਾ ਜਪ ਇਹਨੂੰ ਉਦਾਸ ਕਰ ਦੇਗਾ, ਨਿਰਾਸ਼ ਕਰ ਦੇਗਾ। ਇੱਕ ਦਿਨ ਦੀ ਜਪੀ ਹੋਈ ਸੁਖਮਨੀ ਇਹਨੂੰ ਨਿਰਾਸ਼ ਕਰ ਦੇਗੀ, ਉਦਾਸ ਕਰ ਦੇਗੀ। ਕਿਉਂ? ਸ਼ਬਦ ਤੀਰ ਦੀ ਤਰ੍ਹਾਂ ਲੱਗੇਗਾ। ਅੰਤਰ ਪਿਆਸ ਉਠੀ ਪ੍ਰਭ ਕੇਰੀ, ਸੁਣ ਗੁਰੂ ਵਚਨ ਮਨ ਤੀਰ ਲਗਈਆ, ਮਨ ਕੀ ਬਿਰਤਾ, ਮਨ ਹੀ ਜਾਣੇ ਅਵਰ ਕੇ ਜਾਣੇ ਕੋ ਪੀਰ ਪਰਈਆ। ਕੱਲ ਇਸ ਪੀੜ ਦਾ ਮੈਂ ਜ਼ਿਕਰ ਕੀਤਾ ਸੀ। ਭਗਤ ਕਬੀਰ ਜਿਸ ਢੰਗ ਨਾਲ ਇਸ ਨੂੰ ਬਿਆਨ ਕਰਦੇ ਨੇ, ਇਹ ਵੀ ਸੁਣ ਲਓ। ਕਬੀਰ ਗੂੰਗਾ ਹੋਆ ਬਾਵਰਾ, ਬਹਿਰਾ ਹੋਆ ਕਾਨ, ਪਾਉਂ ਤੇ ਪਿੰਗਲ ਭਇਆ, ਮਾਰਿਆ ਸਤਿਗੁਰ ਬਾਣ। ਸਤਿਗੁਰ ਦੀ ਬਾਣੀ ਦਾ ਬਾਣ ਐਸਾ ਲੱਗਿਆ, ਤੀਰ ਐਸਾ ਲੱਗਿਆ, ਸ਼ਬਦ ਮਨ ਨੂੰ ਛੋਏਗਾ, ਮਨ ਨੂੰ ਚੋਟ ਕਰੇਗਾ। ਜਿਤਨੇ ਚਿਰ ਤੱਕ ਸ਼ਬਦ ਨੇ ਮਨ ਨੂੰ ਚੋਟ ਨਹੀਂ ਕੀਤੀ, ਸਮਝ ਲਓ ਇਸਨੇ ਸੁਣਿਆ ਹੀ ਨਹੀਂ ਹੈ। ਮਨ ਸਰੋਤਾ ਬਣੇ, ਜ਼ਬਾਨ ਵਕਤਾ ਬਣੇ। ਜ਼ਬਾਨ ਆਖੇ ਵਾਹਿਗੁਰੂ ਵਾਹਿਗੁਰੂ, ਇਹ ਵਕਤਾ ਬਣੇ, ਮਨ ਸਰੋਤਾ ਬਣੇ। ਪਰ ਹੁੰਦਾ ਕਿ ਇਹ ਜ਼ਬਾਨ ਵੀ ਵਕਤਾ ਬਣਦੀ ਹੈ, ਮਨ ਵੀ ਵਕਤਾ ਬਣਦਾ। ਮਨ ਹਰ ਵਕਤ ਬੋਲਦਾ, ਨਹੀਂ ਚੁੱਪ ਕਰਦਾ, ਇਹ ਸੁਣਦਾ ਹੀ ਨਹੀਂ। ਮਨ ਦੀ ਸੁਣਨ ਦੀ ਆਦਤ ਹੀ ਨਹੀਂ, ਕਿ ਜਦ ਸੁਣਦਾ ਹੀ ਨਹੀਂ ਤੇ ਸ਼ਬਦ ਮਨ ਦਾ ਹਿੱਸਾ ਹੀ ਨਹੀਂ ਬਣਦਾ। ਉਖੜੇ ਉਖੜੇ ਲੋਕ ਅਕਸਰ ਸਤਸੰਗ ਦੇ ਚ ਬੈਠੇ ਹੁੰਦੇ ਨੇ, ਉਖੜ ਉਖੜ ਕੇ ਲੋਕੀ ਪਾਠ ਕਰਦੇ ਨੇ, ਸੁਣਨਾ ਕਠਿਨ ਹੈ। अगर कोई सुन लवे महाराज कहिंदे ने दोहरा दें नानक भगतां सदा विगास सुनिए दुख पाप का नास। कबीर कहिंदे ने गुरु दा शब्द मैं की सुनिया गूंगा हो गया मैं मिथ्या नहीं बोलदा कौड़ा नहीं बोलदा फिका नहीं बोलदा व्यर्थ नहीं बोलदा जबान तो गूंगा हो गया जिन्नी पीड़ा हुई है तीर दे लगन नाल मैं इनो भी बयान नहीं कर सकता गूंगा हो गया पर जितना रस आ रहा है इस रस नो भी मैं बयान नहीं कर सकता गूंगा हो गया। इको ही पीड़ा है भगत चाहते ने बनी रहे बनी रहे बाकी हर पीड़ तो मनुख छुटकारा चाहता है। जरूर थोड़े विचों जड़े कोई अभ्यासी होंगे तो शब्द चोट कर गया होगा उदा एक अनुभव होंदा है परमात्मा तो नहीं मिलता तो ना सही अपनी प्यास बनी रहने दे अपनी तड़प बनी रहने दे उदी ए उमंग पैदा हो जाती है उदी ए तड़प आती है। इनू एक सूफी अमीर खुसरो इंज बयान करता है या रब दुआए वसल ना हर गिस कबूल हो फिर दिल में क्या रहेगा जो हसरत निकल गई। हे प्रभु हे खुदा हर वक्त मैनू तड़पण दे दुआ करन दे तेरे अगों मैं फरियाद करदा रवा नहीं मिलदा ना मिल कम से कम मैनू फरियाद करन दे इस फरियाद दे च भी रस है इस फरियाद दे च ही आनंद है। जद कदी कोई गहराई नाल अरदास करदा है प्रार्थना करदा है यकीन जानो उसे च भी आनंद है उसे च भी रस है। इको एक पीड़ा है जेदे च महा रस है कबीर कहिंदे मैं गूंगा हो गया नहीं बयान कर सकता। गूंगा हुआ बावरा बावरे तो मुराद पागल इत्थे नहीं है बावरे तो मुराद भोला भोला हो गया भोला मनुख अंदरों बाहरों एक होंदा है ये मैं अर्ज कर दें। चलाक मनुख बाहरों कुछ होर होंदा है अंदरों कुछ होर होंदा है जिन्हों बाबा फरीद इंज कहिंदे ने जिन मन होर मुख होर से कांडे कच्चिया। औरंगजेब भी दो वक्त कुरान की तलावत करता है पांच वक्त नमाज पढ़ता है जुमा रात नू जकात देंदा है रमजान दे महीने च रोजे रखता है पर धन गुरु गोबिंद सिंह जी महाराज कहिंदे ने तोरा मन नादानम के यजदां शनास श्री मुखवाक पातशाही दसवें तू खुदा शनास नहीं है पखंडी है झूठा है फरेबी है तेरा नमाज पढ़ना भी झूठ तेरी कुरान दी तलावत भी झूठ तेरे रमजान दे महीने च रखे रोजे भी झूठ तू रामन नदानम के यजदा शनास बराम इज्जत ओ का रहा दिल खराश तू ओ कम कीते ने जेदे नाल लोगां दे दिलां नू खराश पहुंची है तू लोगां दे दिलां नू चोट पहुंचाई है। रब नाल जुड़िया होया मनुख लोगां दे दिलां नू जोड़दा हुंदा है तोड़दा नहीं हुंदा तू ते कदम कदम दे ते दिल तोड़े रहे तू पखंडी है तू झूठा है चलाक है बाहरों कुछ होर पेश करदा है अपने आप नू अंदरों कुछ होर। हमू मर्द बायद शबद सुखनवर न शिकमे दिगर दरदा हाने दिगर असी उसनों ही मर्द मनदे हैं मनुख मनदे हैं जो जबान दे चे वही दिल दे चे जो दिल दे चे वही जबान दे चे तेरी जबान ते कुछ होर है तेरे दिल दे च कुछ होर है। जिन मन होर मुख होर से कांडे कच्चे ये कच्चे है। चलाक मनुख बारों कुछ होर आंदा है अंदरों कुछ होर आंदा है। हुण मैं अर्ज करा चलाक मनुख हो सकदा है संसार विच बड़ी सफलता प्राप्त कर लवे लेकिन धर्म दी दुनिया च पछड़ जाएगा। भोला मनुख धर्म दी दुनिया च बहुत अगे लंघ जाएगा हो सकदा है संसार विच पछड़ जाए ये भी मैं अर्ज कर दें। भगत कबीर कहिंदे ने चतराई ना चतर भुज पाई चतराइयां नाल नहीं मिलना चलाकियां नाल नहीं मिलना चतराई ना चतर भुज पाईए रे जन मन माधो सेंव लाईए कहत कबीर भगत कर पाया भोले भाए मिले रगर। उते भोले भा नाल मिलता बावरा भोला। कबीर कहिंदे ऐसा शब्द दा तीर लगे है भोला हो गया अंदरों बारों एक हो गया। ईरानी सूफी संत हाफिज कहिंदा है सद जां फिदाए आ के जबानश दिलश यकेस्त। हजारां जिंदड़ियां उस मनुख तो कुर्बान कीतियां जा सकदियां सदके कीतियां जा सकदियां जेदी जबान ते दिल एक है। जो कहिंदा है ओही दिल दे च है और जो दिल दे च है ओही कहिंदा है। जो बाहरों है ओही अंदरों है जो अंदरों है ओही बाहरों है। हर मनुख दे दो दो रूप ने। ये बाहरों मनुख दिखाई दे रहे हैं अंदरों नहीं। इस वास्ते असी किसे कुत्ते नू नहीं कहिंदे भई ए कुत्ते तू कुत्ता बन जा ए गऊ तू गऊ बन जा ए शेर तू शेर बन जा ए खोते तू खोता बन जा। ऐसा कहने की लोड़ नहीं होते है नहीं खोते। पर रोज कहना पैंदा है बंदे तू बंदा बन जा ए इंसान तू इंसान बन जा। क्यों खोता खोते की तरह जी रही है शेर शेर की तरह जी रही है गऊ गऊ की तरह जी रही है मनुख मनुख की तरह नहीं जी रहा। फिर किस तरह जी रहा है करतूत पशु के मानस जात लोक पचारा करे दिन रात। कबीर कहिंदन भोला हो गया अंदरों बाहरों एक हो गया। गूंगा हुआ बावरा बहरा हुआ कान कन्ना तो भी बहरा हो गया हूं मैं व्यर्थ सुनदा भी नहीं फिजूल दे बोल मैं सुनदा ही नहीं मैं गलत गल कन दे च अंदर जान ही नहीं देंदा। देखो कोई साढ़े घर दे च कचरा सुट जाए गंदगी सुट जाए असी कहांगे असभ्य मनुख उहदे नाल लड़ भी सकदे हां। पर जो कन्ना दे राही गंदियां गल्लां साढ़े विच सुट जाए असी बड़े शौक नाल सुनी है नहीं फिर ये सावधानी नहीं है। कबीर कहिंदे मैं सावधान हो गया मैं व्यर्थ दियां गल्लां सुनदा भी नहीं। गल खत्म। पांव ते पिंगल भया मारिया सतगुरवान इनू स्वामी रामानंद ने बसंत राग दे शब्द दे बड़े सोहने ढंग नाल बयान कीता ध्यान नाल सुनना। कत जाइए रे घर लागो रंग मेरा चित ना चलत मन भयो पंग। मेरा मन पिंगला हो गया पैर टूट गए ने एदी भटकना मिट गई है। मेरा चित ना चलत नहीं चल रहा। पता है चंचल दे अर्थ की ने चल चल चल चल हर वक्त ही चल रहा है तन बैठा है ता भी मन चलता ही रहता है चंचल है चल चल चलता चलता चलता रुकता ही नहीं कदे टिकता ही नहीं। स्वामी रामानंद बसंत राग दा शब्द कहिंदे ने मन मेरा पिंगला हो गया। कत जाइए रे घर लागो रंग मेरा चित ना चलत मन भयो पंग। एक दिवस मन भई उमंग गस चंदन चोआ बहुत सुगंध पूजन चाली ब्रह्म ठाए सो ब्रह्म बतायो गुर मन ही माए। टिके होया मन सब कुछ समझ लेंदा है भटकना जद मिट जाए। दो गल्लां धार्मिक जगत दे बिल्कुल गलत कहियां जांदियां ने भई मन नु शुद्ध करके गुरुद्वारे जाओ गलत। इंज कहना चाहिए गुरुद्वारे जाओ ताकि मन शुद्ध होवे। पहले कितों शुद्ध कर लोगे किवें कर लोगे। फिर दूजी गल करदे ने मन नु एकागर करके बाणी पढ़ो यकीन जानो इन्हां नु मन दी समझ नहीं। इंज कहना चाहिए बाणी जपो ताकि मन एकागर होवे। पहले कितों एकागर हो जाएगा ये मन नु एकागर करके बाणी पढ़ो बिल्कुल गलत। इन्हां लोगों नु मन दी समझ ही नहीं है। बाणी जपो ताकि मन एकागर होवे मन नु शुद्ध करके गुरुद्वारे जाओ हद हो गई। इंज कहना चाहिए गुरुद्वारे जाओ ताकि मन शुद्ध होवे। पहले किवें शुद्ध हो जाएगा बिना सत्संग तो किवें जो है शुद्ध हो जाएगा। बिन भागा सत्संग न लब्बे बिन संगत मैल भरी जे जीव इतने मैला हो जाएगा उल्टा। खैर मुख्तसर जो है मैं अर्ज करा। कबीर कहिंदे ने पांव ते पिंगल भया मारिया सतगुर बाण ऐसा बाणी दा बाण लगे है पैरां तो पिंगला हो गया भटकना मिट गई। ਇਹਨੂੰ ਇੱਕ ਉਰਦੂ ਦੇ ਮਾਇਆ ਨਾਜ਼ ਸ਼ਾਇਰ ਨੇ ਇੰਜ ਕਹਿ ਲਓ ਟੀਕਾ ਹੀ ਕੀਤਾ ਹੋਵੇਗਾ। ਜ਼ਰੂਰ ਇਹਨਾਂ ਭਗਤਾਂ ਦੇ ਖਿਆਲ ਉਸਨੇ ਸੁਣੇ ਹੋਣੇ ਨੇ, ਜਾਂ ਚਲੋ ਉਸਦਾ ਆਪਣਾ ਨਿੱਜੀ ਅਨੁਭਵ ਹੋਵੇ। ਮਿਰਜ਼ਾ ਗਾਲਿਬ ਕਹਿੰਦਾ, ਮੇਰੇ ਟੂਟੇ ਹੋਏ ਪਾਏ ਤਲਬ ਕਾ ਮੁਝ ਪੇ ਐਸਾ ਹੈ। ਕਹਿੰਦਾ ਜਿਹੜਾ ਮੇਰਾ ਪੈਰ ਟੁੱਟ ਗਿਆ ਨਾ, ਇਸ ਟੁੱਟੇ ਪੈਰ ਦਾ ਮੇਰੇ ਤੇ ਬੜਾ ਅਹਿਸਾਨ ਹੈ, ਮੈਂ ਇਸਦਾ ਅਹਿਸਾਨ ਮੰਨਦਾ ਜੋ ਮੇਰਾ ਪੈਰ ਟੁੱਟ ਗਿਆ। ਹੱਦ ਹੋ ਗਈ, ਪੈਰ ਟੁੱਟ ਗਿਆ ਤੇ ਟੁੱਟੇ ਪੈਰ ਦਾ ਅਹਿਸਾਨ, ਸ਼ੁਕਰਾਨਾ ਪਿਆ ਕਰਦਾ। ਅੱਗੇ ਦੱਸਦਾ, ਮੇਰੇ ਟੂਟੇ ਹੋਏ ਪਾਏ ਤਲਬ ਕਾ ਮੁਝ ਪੇ ਐਸਾ ਹੈ, ਤੁਮਹਾਰੇ ਦਰ ਸੇ ਅਬ ਉੱਠ ਕਰ ਕਹੀਂ ਜਾਇਆ ਨਹੀਂ ਜਾਤਾ। ਹੁਣ ਮੈਂ ਤੇਰੇ ਦਰ ਜੋਗਾ ਰਹਿ ਗਿਆ, ਕਿਧਰੇ ਜਾਣ ਜੋਗਾ ਰਿਹਾ ਹੀ ਨਹੀਂ। ਮੇਰੇ ਟੂਟੇ ਹੋਏ ਪਾਏ ਤਲਬ ਕਾ ਮੁਝ ਪੇ ਐਸਾ ਹੈ, ਤੁਮਹਾਰੇ ਦਰ ਸੇ ਅਬ ਉੱਠ ਕਰ ਕਹੀਂ ਜਾਇਆ ਨਹੀਂ ਜਾਤਾ। ਮੁਹੱਬਤ ਅਸਲ ਮੇ ਮਖਮੂਰ ਵੋ ਰਾਜ਼ੇ ਹਕੀਕਤ ਹੈ, ਸਮਝ ਮੇ ਆ ਗਿਆ ਹੈ ਫਿਰ ਵੀ ਸਮਝਾਇਆ ਨਹੀਂ ਜਾਤਾ। ਕਹਿੰਦਾ ਗੱਲ ਖੁਦਾ ਤੇਰੀ ਸਮਝ ਚ ਆ ਗਈ ਹੈ, ਪਰ ਕੀ ਕਰਾਂ, ਮੈਂ ਬੋਲ ਨਹੀਂ ਸਕਦਾ, ਗੂੰਗਾ ਸਮਝਾ ਨਹੀਂ ਸਕਦਾ। ਬਿਸਮ ਬਿਸਮ ਬਿਸਮੇ ਹੀ ਭਈਏ ਲਾਲ ਗੁਲਾਲ ਰੰਗਾਰੇ, ਕਹੁ ਨਾਨਕ ਸੰ ਤਨ ਰਸ ਆਈਏ ਜਿਉ ਚਾਕ ਗੂੰਗਾ ਮੁਸਕਾਰੇ, ਸਮਝ ਮੇ ਆ ਗਿਆ ਹੈ ਫਿਰ ਵੀ ਸਮਝਾਇਆ ਨਹੀਂ ਜਾਤਾ। ਇੱਕ ਹੋਰ ਗੱਲ ਵੀ ਬੜੀ ਕੀਮਤੀ ਕਰਦਾ, ਮੁਹੱਬਤ ਕੇ ਲੀਏ ਕੁਝ ਖਾਸ ਦਿਲ ਮਖਸੂਸ ਹੋਤੇ ਹੈਂ, ਹਰ ਦਿਲ ਵਿੱਚ ਰੱਬੀ ਪਿਆਰ ਨਹੀਂ ਪੈਦਾ ਹੁੰਦਾ। ਮੁਹੱਬਤ ਕੇ ਲੀਏ ਕੁਝ ਖਾਸ ਦਿਲ ਮਖਸੂਸ ਹੋਤੇ ਹੈਂ, ਇਹ ਵੋ ਨਗਮਾ ਹੈ ਜੋ ਹਰ ਸਾਜ਼ ਪੇ ਗਾਇਆ ਨਹੀਂ ਜਾਤਾ। ਇਹ ਉਹ ਗੀਤ ਹੈ, ਇਹਨੂੰ ਹਰ ਸਾਜ਼ ਤੇ ਨਹੀਂ ਗਾਇਆ ਜਾ ਸਕਦਾ। ਇਹ ਉਹ ਰਾਗ ਹੈ, ਇਹ ਉਹ ਗੀਤ ਹੈ ਜਿਹਦੇ ਵਾਸਤੇ ਵਿਸ਼ੇਸ਼ ਵਾਜਾ ਚਾਹੀਦਾ, ਵਿਸ਼ੇਸ਼ ਸਾਜ਼ ਚਾਹੀਦਾ ਹੈ। ਭਾਵ ਹਰ ਦਿਲ ਦੇ ਚ ਨਗਮਾ ਨਹੀਂ ਗੂੰਜਦਾ, ਪਹਿਲੇ ਦਿਲ ਦੀ ਬਣਤਰ ਬਣਾਉਣੀ ਪੈਂਦੀ ਹੈ, ਸਤਸੰਗ ਕਰ ਕਰਕੇ ਕਰ ਕਰਕੇ ਕਰ ਕਰਕੇ। ਤੋ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਉਦਾਸ ਹੋਣ ਦੇ, ਨਿਰਾਸ਼ ਹੋਣ ਦੇ ਤਿੰਨ ਕਾਰਨ ਨੇ। ਪਹਿਲਾ, ਬੜਾ ਗਹਿਰਾ ਸਰੋਤਾ ਹੋਵੇ ਤੇ ਗੁਰੂ ਦਾ ਸ਼ਬਦ ਚੋਟ ਕਰ ਜਾਏ, ਨਿਰਾਸ਼ ਹੋ ਜਾਏਗਾ, ਉਦਾਸ ਹੋ ਜਾਏਗਾ। ਦੂਸਰਾ, ਆਪਣੀ ਅਕਲ ਤੋਂ ਚੋਟ ਖਾ ਲਵੇ, ਬੜਾ ਹੀ ਸਿਆਣਾ ਹੋਵੇ, ਹਰ ਗੱਲ ਨੂੰ ਬੜੀ ਗਹਿਰਾਈ ਨਾਲ ਲੈਂਦਾ ਹੋਵੇ। ਬਿਮਾਰ ਅਸੀਂ ਵੀ ਦੇਖਦੇ ਹਾਂ, ਪਰ ਇੱਕੋ ਹੀ ਦਿਨ ਮਹਾਤਮਾ ਬੁੱਧ ਨੇ ਜਿਹਦਾ ਨਾਂ ਸਿਧਾਰਥ ਸੀ, ਬਿਮਾਰ ਦੇਖਿਆ, ਬਸ ਦਿਲ ਚੋਟ ਖਾ ਗਿਆ। ਮੁਰਦੇ ਅਸੀਂ ਵੀ ਦੇਖਦੇ ਹਾਂ, ਇੱਕੋ ਦਿਨ ਇੱਕ ਲਾਸ਼ ਦੇਖੀ, ਹਿਰਦਾ ਚੋਟ ਖਾ ਗਿਆ। ਬੁੱਢੇ ਮਨੁੱਖ ਅਸੀਂ ਵੀ ਦੇਖਦੇ ਹਾਂ, ਜ਼ਈਫ ਜ਼ਿਆਦਾ ਉਮਰ ਵਾਲੇ ਅਸੀਂ 90 ਸਾਲ ਦੇ, ਅਸੀਂ ਵੀ ਦੇਖਦੇ ਹਾਂ। ਉਹਨੇ ਇੱਕ ਦਿਨ ਬੁੱਢਾ ਮਨੁੱਖ ਦੇਖਿਆ, ਸੜਕ ਕ੍ਰੋਸ ਕਰ ਰਿਹਾ ਸੀ ਲਾਠੀ ਦੇ ਆਸਰੇ ਤੇ, ਦਿਲ ਚੋਟ ਕਰ ਗਿਆ। ਅਕਲ ਇਤਨੀ ਬਾਰੀਕ, ਇਹਨੂੰ ਕਹਿੰਦੇ ਨੇ ਹਿੰਦੀ ਸੰਵੇਦਨਾ। ਐਸੇ ਮਨੁੱਖ ਦੇ ਅੰਦਰ ਸੰਵੇਦਨਾ ਬਹੁਤ ਆਉਂਦੀ ਹੈ, ਹਰ ਗੱਲ ਨੂੰ ਛੋਟੀ ਦੀ ਛੋਟੀ ਘਟਨਾ ਨੂੰ ਵੀ ਬਹੁਤ ਵੱਡੇ ਰੂਪ ਦੇ ਵਿੱਚ ਮਹਿਸੂਸ ਕਰਦਾ। ਸੰਵੇਦਨਾ, ਅਸੀਂ ਵੀ ਦੇਖਦੇ ਹਾਂ ਬੁੱਢਿਆਂ ਨੂੰ, ਅਸੀਂ ਵੀ ਦੇਖਦੇ ਹਾਂ ਬਿਮਾਰਾਂ ਨੂੰ, ਖੁਦ ਵੀ ਬਿਮਾਰ ਹੁੰਦੇ ਹਾਂ, ਅਸੀਂ ਵੀ ਮੁਰਦਿਆਂ ਨੂੰ ਦੇਖਿਆ ਹੋਵੇਗਾ, ਇੱਕੋ ਹੀ ਦਫਾ ਦੇਖ ਕੇ ਚੋਟ ਲੱਗ ਗਈ। ਜਾਂ ਤੇ ਆਪਣੀ ਅਕਲ ਇਤਨੀ ਮਹਾਨ ਹੋਵੇ ਮਨੁੱਖ ਅਕਲ ਤੋਂ ਚੋਟ ਖਾ ਜਾਏ, ਤੋ ਅਕਲ ਤੋਂ ਚੋਟ ਖਾ ਕੇ ਵੀ ਮਨੁੱਖ ਉਦਾਸ ਹੋ ਜਾਂਦਾ, ਨਿਰਾਸ਼ ਹੋ ਜਾਂਦਾ। ਤੀਸਰਾ, ਸੰਸਾਰ ਤੋਂ ਕੋਈ ਚੋਟ ਲੱਗ ਜਾਏ, ਬਹੁਤ ਵੱਡਾ ਧਨਾੜ ਸੀ ਦਿਵਾਲੀਆ ਹੋ ਗਿਆ, ਬੜੀ ਇੱਜ਼ਤ ਮਾਣ ਮਰਿਆਦਾ ਸੀ ਸਰੇਆਮ ਬੇਇੱਜ਼ਤੀ ਹੋ ਗਈ ਹੈ, ਬੜੀ ਪਦ ਪ੍ਰਤਿਸ਼ਠਾ ਸੀ ਸ਼ਕਤੀ ਸੀ ਕੁਛ ਵੀ ਨਹੀਂ ਰਿਹਾ। ਐਸੀ ਹਾਲਤ ਵਿੱਚ ਵੀ ਦਿਲ ਚੋਟ ਖਾ ਜਾਂਦਾ ਹੈ ਔਰ ਨਿਰਾਸ਼ ਹੋ ਕੇ ਮਨੁੱਖ ਉਦਾਸ ਹੋ ਜਾਂਦਾ ਹੈ। ਉਦਾਸ ਹੋਣ ਦੇ, ਨਿਰਾਸ਼ ਹੋਣ ਦੇ ਤਿੰਨ ਕਾਰਨ ਨੇ। प्रथम गुरु दा शब्द चोट कर जा सत्संगी होवे श्रोता होवे, दूसरा अपनी अकल चोट कर जाए, तीसरा संसार तो कोई दुख बहुत बड़े रूप में चोट कर जाए। हुण मैं इसनों इस तरह बयान करा जो अजे तक पूर्ण तौर ते निराश नहीं उदास नहीं, ये कोई गहरा सरोता नहीं कि इनू शब्द ने चोट की थी होवे। दूसरा ये कोई इतना अकलमंद भी नहीं गुस्ताखी मां कि इनू अपनी अकल ही चोट कर जाए। तीसरा अजे संसार तो भी इसनों कोई बहुत वड्डी चोट नहीं लगी, नहीं तो मनुख उदास हो जाता है निराश हो जाता है। प्रथम सत्संग विच आउंदे आउंदे एक दिन शब्द चोट कर गया, उदास हो गया निराश हो गया, अकल तो चोट खा के उदास हो गया निराश हो गया। अकल इतनी महान, संसार छोटा हो गया, कुछ भी नहीं कुछ भी नहीं कुछ भी नहीं। चलो ये संबंध च मैं कुछ बोल थोड़े सामने रखा। जैसे महाराज कहते ने आवन जान एक खेल बनाया, अज्ञाकारी की नहीं माया, बहुत महान बारीक बीन मनुख नो सब तमाशा प्रतीत होता, खेल कुछ भी नहीं। कितने लहर बन रही ने मिट रही ने बन रही ने मिट रही ने, संसार बन रहा है मिट रहा है, मनुख जम रहे ने मर रहे ने, जीव जम रहे ने मर रहे ने, तमाशा खेल। अकल महान होवे मनुख छेती उदास हो जाएगा निराश हो जाएगा, अकल तो चोट खा के। इस संबंध च भी मैं गालिब दी नजम थोड़े सामने रखा। वो कहिंदा है बाजीचा है इतफाल है दुनिया मेरे आगे, सारी दुनिया की ये बच्चियां दा तमाशा, बच्चियां दे खिडौने और कुछ भी नहीं कुछ भी नहीं। तिफल बच्चे नू कहिंदे ने, इतफाल बच्चियां दी जमा बहुवचन। बाजीचा है इतफाल है दुनिया मेरे आगे, सारी दुनिया की है छोटे बच्चियां दा तमाशा, खिडौणिया दी खेल। बाजीचा है इतफाल है दुनिया मेरे आगे, होता है शबो रोज तमाशा मेरे आगे, दिन रात बच्चियां दा तमाशा हो रहा है, सवेरे खा लिया शामी खा लिया फिर सौ गया फिर दूजे दिन फिर वही कुछ कीता है जो कुछ रोज करते हैं, सब कुछ रिपीट हो रहा है, रिपीटेशन चल रही है, पुनरुक्ति चल रही है। एक खेल है औरंग सुलेमां मेरे नजदीक, तख्ते सुलेमां नहीं सिंघासन जिदे लई दुनिया कितने पापड़ बेलदी है। कोई पिंड दा चौधरी बनना चाहता है, कोई एमएलए बनना चाहता है, कोई एमपी बनना चाहता है, कोई मिनिस्टर बनना, कितने पापड़ लोकी बेलदे। कहिंदे बच्चियां दा तमाशा कुछ भी नहीं कुछ भी नहीं। एक खेल है औरंग, औरंग तख्त नू कहिंदे ने, वड्डा तख्त उनू औरंग कहिंदे ने, ऐ छोटा तख्त इनू मसनद कहिंदे ने मसनद। गुरु अमरदास जी महाराज ने 22 प्रचारकों नू ए मसनद बख्शिश कीती सी, मंजियां बख्शिश कीतियां सन। पंजाबी च असीं उन्हां नू मसंद कहिंदे आ, फारसी दा लफ्ज़ है शुद्ध मसनद, ए मसनद है जिस ते धन गुरु ग्रंथ साहब का प्रकाश है, इनू फारसी दे औरंग कहिंदे ने। वड्डा तख्त जिस ते बादशाह बैठे औरंग, छोटा तख्त जिस ते अहलकार बैठन मसनद। शाहजहां का लड़का मयोदीन प्यो नू जेल विच पा के ते तीन भरावां नू मार के जिस दिन सिंघासन ते बैठा है, उन्हें अपना तखल्लुस रखिया औरंगजेब, नाम वैसे उसका मयोदीन से। शायद आपको पता होवे आदि काल तो कवि लोग गुणी लोग दार्शनिक फिलोसफर राजे महाराजे बादशाह अपना तखल्लुस रखते रहे रखते रहे। तखल्लुस का मतलब है खास नाम, हिंदी च कहते उपनाम, कोई उपमा है गुणात्मक नाम, कोई गुण ने तो गुणात्मक नाम रखे है तखल्लुस रखे है। जैसे हुमायूं का लड़का जलालुद्दीन जिस दिन सिंघासन पर बैठा है उन्हें अपना तखल्लुस रखे अकबर, اکبر دا مطلب ہے سب تو وڈا، تاں ہی مسلمان کہندے نے اللہ اکبر، اللہ ہی سب تو وڈا ہے۔ پر جلال الدین نے اپنا لقب رکھیا جلال الدین اکبر، جلال الدین ہی سب تو وڈا ہے۔ اکبر اس دا تخلص ہے۔ اکبر دا لڑکا شہزادہ سلیم جو جودھاں بائی دی ککھ تو پیدا ہوئی سی، تے جودھاں بائی راجہ مان سنگھ والیے جے پور دی بہن سی، اے راجپوت اپنے تہی بہناں دے ڈولے مغلاں نوں دین لگ پے سن، جیدی اگاں چل کے دھن گرو گوبند سنگھ جی مہاراج نے مخالفت کی تھی۔ راجہ مان سنگھ دی بہن جودھاں بائی اے بیگم سی اکبر دے، ایدی ککھ تو پیدا ہویا شہزادہ سلیم، وڈا ہو کے جس دن سنگھاسن تے بیٹھا ہے انہیں اپنا تخلص رکھیا جہانگیر۔ جہانگیر دا مطلب ہے سارا جہان میری پکڑ دے چ، میری مٹھی چ۔ جہانگیر اس نے گرو ارجن دیو جی نو شہید کیتا، کل گرو پرب تسی منانا ہے۔ اس نے طرح طرح دے تسیت آئے، اس نے ہی بہت وڈا ظلم کیتا۔ دوغلا سی، جودھاں بائی دا لڑکا سی، اکبر دا لڑکا سی، تخلص رکھیا جہانگیر۔ جہانگیر دا لڑکا شہزادہ خرم وقت پا کے جد سنگھاسن تے بیٹھا ہے، تخت تے بیٹھا ہے، پھر انہیں اپنا تخلص رکھیا شاہ جہاں۔ شاہ جہاں ساری دنیا دا بادشاہ، نرا ہندوستان دا نہیں۔ تے شاہ جہاں دا لڑکا میون دین جس دن سنگھاسن تے بیٹھا ہے انہیں اپنا تخلص رکھیا اورنگزیب۔ اورنگ کہندے نے تخت نو، وڈا تخت، زیب کہندے نے شنگار نو۔ اورنگزیب تخت دا شنگار، تخت دی شوبا، تخت دی مان مریادا، اے اس نے اپنا تخلص رکھیا۔ دھن گرو گوبند سنگھ جی مہاراج دی جرت ظفر نامے دراہی لکھ دینے اورنگزیب نو، نہ زیبن تو را نام اورنگزیب، کہ اورنگزیب نہ باید فریب، اے میون دین اے نام تینو شوبہ نہیں دینا، تو اورنگزیب نہیں ہے۔ تیرے جیسا بندہ جب تخت پہ بیٹھتا ہے تخت بدنام ہو جاتا ہے، تخت برشت ہو جاتا ہے، تخت میلا ہو جاتا ہے، تو اورنگزیب نہیں ہے۔ جرت دھن گرو گوبند سنگھ جی مہاراج، تو را ترک تازی با مکرو ریا، مرا چارا سازی با صدقو صفا، نہ زیبت تو را نام اورنگزیب، کہ اورنگزیب نہ باید فریب۔ مہا فریبی ہیں تو، جھوٹا ہے، چڑاک ہے۔ ہمو مرد باید شبد سخنور، نہ شکمے دیگر در دہانے دیگر، تیری زبان تے کچھ اور ہے، تیرے دل دے کچھ اور ہے۔ تو تے منکھ ہی نہیں ہے، تو تے انسان ہی نہیں ہے۔ دھن گرو گوبند سنگھ جی مہاراج دی اے جرت، اسنو جو ہے ایسا آکھے اورنگ، وڈا تخت، چھوٹا انو مسند کہندے نے، پنجابی شبد بن گیا مسند۔ جنہاں نو گرو امر داس جی مہاراج نے مسند بخشی سی، منجی بخشی سی، تخت بخشیا سی، انہاں دی پوجا پرتشٹھا اتنی ہوئی، سنگت نے مان سنمان اتنا دتا، انہاں کول ہضم نہ ہویا۔ انہاں نے خود گرو ہون دا نعرہ لایا اور برشت ہو گئے۔ گرو گوبند سنگھ جی مہاراج نو اگاں چل کے اے مسند پرتھا ختم کرنی پئی۔ ہن مسند دا تے مطلب ہے جنوں تخت ملے ہے، لیکن سکھ جگت دے وچ اج گال بن گئی، کسے نو گال کڈنی ہوئے تے کہہ دتا جاندا ہے مسند ہے، نیرا ہی مسند ہے۔ لیکن مسند دا مطلب ہے چھوٹا تخت جس سے بیٹھے ہیں، اے چھوٹا تخت گرو امرداس جی مہاراج نے تخت پرچارکاں دے لئی بنوائے سن، بے سنگت دے اچھی تھان تے بیٹھ کے گربانی دی ویاخیا کرن، گربانی سنان، تاکہ سنگتاں نو دکھائی دین تے سنگ نو اے دیکھ سکن، سبودھن کر سکن، تے وچار دا، گیان دا، گربانی دا سنمان ہوے، صدکار ہوے۔ اے گرو امرداس جی مہاراج نے پرتھا جو ہے چلائی سی۔ خیر مختصر جو ہے میں عرض کراں، غالب کہندا ایک کھیل ہے اورنگ سلیمان میرے نزدیک۔ اے اورنگ ہے، اے بادشاہ دا تخت بچیاں دا تماشا ہے، کچھ بھی نہیں، کچھ بھی نہیں۔ ایک کھیل ہے اورنگ سلیمان میرے نزدیک، ایک بات ہے اجاز مسیحا میرے آگے، حضرت عیسیٰ دے معجزے۔ کتھاواں نے کہ حضرت عیسیٰ جس بیمار دے سر تے ہاتھ رکھ دیندے سن وہ تندرست ہو جاندا سی۔ اتہاس ہے اندھے دے سر تے ہاتھ رکھیا انہوں اکھاں مل گئیاں، اور اے بھی اتہاس ہے مردے دے سر تے ہاتھ رکھیا وہ زندہ ہو گیا۔ غالب چوٹ کردا ہے، مردے دے سر تے ہاتھ رکھیا زندہ ہو گیا، تو کیا وہ پھر نہیں مریا؟ کہ جے پھر مر گیا تو حضرت عیسیٰ بھی بچیاں دے تماشے کرتا رہتا، میں یہ دن بھی سہمت نہیں، کچھ بھی نہیں، یہ دیاں سیدیاں بھی کچھ نہیں۔ سدھ ہوما سدھ لائی رد آکھاں آؤ، گپت پرگٹ ہوئے بیسا لوک راکھے پاؤ، مت دیکھ بھولا ویسرے تیرا چت نہ آوے نا۔ اتنی وڈی عقل ہے کہ ردھی سدھی تو بھی پربھاوت نہیں، ردیاں سدیاں جنہاں کول کچھ بھی نہیں، نہ پیر سائیں کول، نہ سید کول، نہ پنڈت مہاراج کول، سکھ دکے پہ کھاندے نوں نہ کول۔ اے پنڈت مہاراج، اے پیر سائیں، اے سید صاحب دو دن ہی ساڈے مسئلے حل کر دین گے۔ اونج گردوارے آن گے، کتھا کیرتن سنن گے، متھا ٹیکن گے گرو گرنتھ صاحب جی نوں، اونج تاگے تویزاں دے چکراں چ پئے نے، تمام پنجابی دے اخبار بھرے پئے نے سارے، یہ انگلش دے اخباراں چ بھی نہیں ہے، یہ اردو دے اخباراں چ بھی نہیں ہے۔ تین اخبار اردو دے انگلینڈ دے چ نکلتے ہیں، جنگ نکلتا ہے، نیشن نکلتا ہے، اور سیاست نکلتا ہے۔ میں تینوں چ نہیں دیکھیا، نہ یہ پیر سائیں دیکھے، نہ یہ سید صاحب دیکھے، نہ یہ پنڈت مہاراج دیکھے، سب پنجابی دے اخباراں تے چھائے ہوئے ہیں۔ کیوں؟ سب سکھ جاندے ہیں، سب سکھ جاندے ہیں۔ گرو گرنتھ صاحب نو متھا ٹیکنا تے پکھنڈ ہے، جاندے انہاں کول۔ میں گرو نانک دیو جی دے دو بول تھوڑے سامنے رکھدے ہاں تے پھر اگے چلاں تے سماپتی کراں، سما ہو گیا۔ دھن گرو نانک دیو جی مہاراج دے بول ہمیشہ چیتے رکھنا، بھائی رے مت کوئی جانو اور کسی کے کچھ ہاتھ ہے۔ اے میرے برا بھائی کر کے سمبودن کر دے، متاں کدھر تسی سمجھو کسے ہور دے ہاتھ وچ بھی کوئی شکتی ہے۔ بھائی رے مت کوئی جانو اور کسی کے کچھ ہاتھ ہے، سب کرے کرایا جرا مرا تاپ سرت ساپ، سب ہر کے وس ہے لاگ سکے نہ بنا ہر کے لایا۔ کچھ بھی ہری تو بنا پراپت نہیں ہوندا، نہ ور نہ سراپ، نہ سکھ نہ دکھ، جو کچھ بھی آندا ہے کرما انسار سب پرماتما تو آندا ہے، کسے تو کچھ نہیں آندا، سب جھوٹ ہے، سب پکھنڈ ہے۔ پر میں ایک دفعہ عرض کر دیا، ایک تندرست بندے نو بھی پنج چار ڈاکٹر کہہ دین تینوں یہ روگ ہے، تینوں ایک روگ ہے، او دا من تے پکڑ لے گا۔ یہ تاگے تویز جادو ٹونے کرن والے پہلے کہہ دینے تینوں کچھ ہے، اے گل ہے تیرے نالے گھٹنا گھٹنی ہے، پھر کہن گے اپاں دور کران گے۔ دندہ ہے، اور جنے چر تک منک وہم تو مات دے چکر چ پیا ہویا ہے، سمجھ زیادہ نہیں ہے، وہ انہاں چکراں چ پئے گا۔ غالب کہندا ہے اے عیسیٰ، اے جو تم اندھے نو اکھاں دے دتیاں، بیمار نو تندرست کر دیتا، مردے نو زندہ کر دیتا، میں تیری اس سدھی تو بھی پربھاوت نہیں، اے بھی بچیاں دا تماشا ہے، کچھ بھی نہیں ہے۔ جس نو تو زندہ کیتا پھر نہیں مریا، تے جے پھر مر گیا تے بچیاں دے تماشے تو بھی کردا رہیا، ایویں کھیڈاں کھیڈدا رہیا بچیاں دے کھڈونیاں دے نال، ردھی سدھی کھڈونا۔ اقل مہان ہوئے منک انہ چیزاں تو پربھاوت نہیں ہوندا، اقل چوٹ کر جاندی ہے، منک سب کچھ تو نراش ہو جاندا ہے، اداس ہو جاندا ہے، یا پھر سنسار چوٹ کر جائے، بہت وڈی چوٹ کر جائے۔ بڑا دھناڑ سی دیوالیہ ہو گئے، بڑا سمرتھ سی بڑا کمزور ہو گئے، بڑی مان پرتشٹھا سی بڑی بےزتی ہو گئی، سرے ہم پگ لے گئی۔ چوٹ کھا کے منک نراش ہو سکتا ہے، اداس ہو سکتا ہے۔ ہن دھیان نال سننا، سماپتی کراں۔ نراش منک، اداس منک تین طرح دا فیصلہ کر سکتا ہے، اداس تے نراش بھی تین کارناں کر کے ہوئے گا، شبد چوٹ کر جائے، اپنی عقل چوٹ کر جائے، یا سنسار تو کوئی چوٹ کھا جائے۔ چوٹ کھادا ہویا منک نراش ہو جائے گا، उदास हो जाएगा, निराश ते उदास फिर तीन तरह का फैसला करेगा। इनू अध्यात्मी पुरुष इंज कहते हैं, आत्म क्रांति, आत्म हत्या, आत्म विस्मृति। खुद नू बदलना, खुद नू खत्म करना, खुद नू भुलाना, इन्हां तिन्नां च एक काम जरूर करेगा। आत्म क्रांति, शब्द तो जिसने चोट खा दी है, आत्म क्रांति खुद नू बदलेगा, कहेगा ऐ गुरु अज तक मैं अपने ढंग नाल जीवदा रहा, हुण तेरे ढंग नाल जीवां। अज तक मैं अपने ढंग नाल खांदा पींदा रहा, हुण जो कुछ तू कहिंदा मैं उस तरीके नाल चला। हुण मैं अपना रहन सहन, अपनी तर्जे जिंदगी ऐ गुरु तेरे मुताबिक करांगा जो तू कहिंदा। इहनूं कहिंदे ने आत्म क्रांति, खुद नूं बदलना। आत्म हत्या, सुसाइड करना, खुद नूं खत्म करना। निराश हो गया, बिल्कुल उदास हो गया, हो सकता है सुसाइड कर लवे। सारी दुनिया च खुदकशी मौजूद है, इस देश च सब तो ज्यादा है। यह भी मैं अर्ज कर दिया, आंकड़े जिहड़े मैं पढ़े ने दिनवान, एक मैगजीन है भारत दे च निकल रही मंथली, उहदे च आंकड़े पढ़ के मैं दंग रह गया। सब तो शक्ति संपन्न देश अमेरिका, पर बाकी मुल्कां दे हिसाब नाल सब तो ज्यादा सुसाइड करने वाले लोग इत्थे ने, खुदकशी इत्थे करदे ने, और सब तो ज्यादा पागल भी इत्थे। गुस्ताखी माफ, क्षमा दी याचना। आत्म क्रांति करेगा या आत्म हत्या करेगा या आत्म विस्मृति करेगा, खुद नूं भुलाने की कोशिश करेगा, दिन रात शराब के नशे ही रहेगा, ड्रग्स खाएगा, अपने आप नूं भुलाएगा, चेते कुछ भी ना आवे। क्यों चेते आएगा? तो निराश है, उदास है, उदासी च किस तरह रवे? सब कुछ तो निराश है, किस तरह रवे? निराश होया मनुख, उदास होया मनुख, या तो आत्म क्रांति करेगा, खुद नूं बदलेगा, या आत्म हत्या करेगा, खुद नूं खत्म करेगा, या आत्म विस्मृति करेगा, खुद नूं भुलाएगा। शब्द तो जिसनूं चोट लगी है सत्संग दे च, ये आत्म हत्या नहीं करेगा, ये आत्म विस्मृति भी नहीं करेगा, ये आत्म क्रांति करेगा। ऐ गुरु अज तक मैं अपने ढंग नाल जीवदा रहा, हुण मैं तेरे ढंग नाल जीवांगा। अज तक जिसने इस तरह का फैसला नहीं किया, शब्द ने अजे चोट नहीं की थी उसनों, ये भी मैच करते हैं। उदास ते निराश अपनी अकल तो होया है, या संसार तो चोट खा के होया है, तो सही फैसला करने की थां ते गलत फैसला भी कर सकता है। किसी किसी ने सही फैसला भी किया, आत्म क्रांति में कल जिक्र करांगा, उन्हें खुद नूं बदले है, लेकिन ऐसा भी आंदा है खुद नूं भुलाने की कोशिश करेगा, दिन रात नशे चूण, या सुसाइड करेगा, आत्महत्या करेगा, खुदकशी करेगा। जिन्हें आत्म क्रांति दी नहीं सोची, जिन्हें आत्महत्या दी नहीं सोची, जिन्हें आत्म विस्मृति दी नहीं सोची, अजे इसनूं चोट नहीं लगी, अजे ना निराश होया ना उदास होया। बाकी दा खुलासा मैं थोड़े सामने कल करांगा, समय दी उलंघना ना करा। दरबार साहब दे आए हुए महान कीर्तनी बहुत सुंदर कीर्तन करते हैं, रबी रस बनता है, आप समय सिर आया करो।
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.